0: राइट सवाल मजेदार है आज का सवाल ये है कि अगर आपको एक दिन ना पूरा विदाउट मोबाइल फोन गुजारना पड़े ठीक है आपके आपसे जो आपका मोबाइल फोन है वो ले लिया जाए और पूरा दिन आपको दे दिया जाए कि अब आपने बगैर मोबाइल फोन के गुजारना है तो अब आपके लिए क्या होगा या आपके लिए फ्रीडम होगा या फिर स्ट्रगल होगा ठीक है आप कैसा महसूस करेंगे ये आपने मुझे बताना है कि मोबाइल फोन के बगैर अगर अब आपकी जिंदगी हो तो आप कैसा तसव्वुर करेंगे आपको ये मुश्किल लगेगा स्ट्रगल लगेगी परेशानी हो जाएगी या फिर आप जो है वो बहुत मुतमईन फील करेंगे अपने आप को आपको लगेगा कि आप तो बिल्कुल मतलब एक फ्रीडम जोन में आ गए हैं ठीक है ये वाला आपने मुझे सवाल का जवाब देना है इंटरेस्टिंग सवाल है आप मुझे बता सकते हैं 4434377 पे कॉल करके और साथ ही साथ आप 666-22107 पे भी हमें कर सकते हैं मैसेज कॉल आ गई हमारे पास हेलो अस्सलाम वालेकुम
1: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ
0: الحمدللہ بالکل ٹھیک ٹھاک آپ بتائیں کیسے ہیں اور چھٹی کیسی گزری آپ کی اور سالگرہ کیسی گزری بیٹی کی
1: ماشاء اللہ ماشاء اللہ میں بیان سے باہر ہے مطلب اتنی خوشی ہوئی اور جس طریقے سے
0: ماشاء اللہ
1: سرپرائز ہمیں بیٹی کے لیے مطلب ہوٹل بک کیا تھا اینڈ شی واز ریلی شاکڈ
0: زبردست ماشاء اللہ سے چلیں گڈ زبردست تو یعنی آپ کا تو ویکینڈ جو ہے نا وہ یادگار رہا کافی
1: Exactly. مطلب دیکھیں 21 جون کی اتنی چیزیں آپ نے گنوا دی ہیں تو اس کے اندر ایک یہ بھی شامل ہوگی کیونکہ سنڈے کو بیسیکلی میٹنگ تھی اس لیے ان ایڈوانس جو ہے نا تاکہ وہ مس نہ ہو جائے سنڈے اس لیے فرائیڈے کو سارا
0: صحیح صحیح گڈ گڈ اچھا مطلب 21 کو تھی لیکن آپ نے سیلیبریٹ جلدی کی تھی ہاں آپ نے بتایا تھا صحیح صحیح چلیں گڈ ویسے یہی ہوتا ہے یوزلی یہی ہوتا ہے کہ ہم بھی اپنا یہی کوئی بھی دن ہوتا ہے نا بچوں کی سالگرہ آ رہی ہے کچھ آ رہا ہے تو کوشش یہ کرتے ہیں کہ یا تو مطلب ویکینڈ تک لے جائیں مطلب آگے کر دیں یا پھر پہلے کر لیں ورنہ پھر مشکل ہو جاتا ہے نا ویک ڈیز میں بہت زیادہ
1: بیسکلی اگر ویکینڈ ہو مطلب سیٹرڈے اگر ہو جائے تو اور بھی مشکل کیونکہ نیکسٹ ڈے اگر تو آپ کی آف ہو تو اس سکے اب گھر کے جتنے بھی افراد ہیں ضروری نہیں سب کی آف ہو پھر مسئلہ ہو جاتا ہے کیونکہ نیکسٹ ڈے آپ اس کو انجوائے نہیں کر پاتے ایگزیکٹلی کیونکہ رات کو 12-1 بج جاتے ہیں پھر آپ کو پتا ہے ریسٹورینٹ گئے کھانا وانا کھایا کیک کاٹا پھر ٹائم لگ جاتا ہے آگے ڈسٹرب ہو جاتا ہے
0: ویکینڈ
1: از ایگزیکٹلی
0: بالکل ایسا ہی ہے بالکل تو دن تو آپ کا کافی اچھا گزرا یہ بتائیں کہ اگر آپ سے فون لے لیا جائے موبائل فون لے لیا جائے تو کیا کریں گے مطلب آپ کو اچھا لگے گا
1: ماشاء اللہ مجھے تو فی الحال وہ بھی اچھا نہیں لگ رہا سن کے ریڈیو پہ کہ موبائل اگر لے لیا جائے تو کیسا لگے گا
0: اچھا ایسا یہ سن کے اچھا نہیں لگ رہا یہ بھی صحیح ہے
1: رہی بات دوسری کہ آپ یقین کریں کہ آپ کو لگے گا جیسے پوری دنیا میں کرفیو لگ گیا کرفیو لگا ہوا ہے بہت ہی کسی کو ریئر ایمرجنسی ہوگی تو وہ بیچارہ کیونکہ موسٹلی بندے ہوش میں نہیں مدہوش ہو جائیں گے ان کے سینس کام ہو کیا گیا
0: ایسے ہی آج
1: حالات اور واقعات ایسے ہیں کہ یہ ڈیوائس مطلب اتنی کمپلسری ہو گئی ہاں مطلب اس کو جس طرح آپ کی آنکھوں کو آپ کو بھی آرام دینا چاہیے موبائل کو بھی آرام دینا چاہیے لیکن وقت کے لحاظ سے ایسی ضرورت ہے کہ اس کے بغیر آپ چل نہیں پاتے
0: آج کل تو ایسے ہی ہو گیا لیکن پھر بھی چلیں سمجھیں کہ یہ کام شام یہ ساری جو چیزیں اس سے ہٹ کر بھی مطلب موبائل فون چاہیے ہی چاہیے اس کے بغیر رہنا ہی نہیں ہے یہ والا سین ہے
1: میں مطلب دیکھیں یہ تو ہو نہیں سکتا کہ موبائل کے بغیر اس سے ایک تو جو ہاسپٹلز ہیں اور جو پرائیویٹ ڈاکٹرز ہیں ان کی بڑی آمدنی بڑھے گی ویری نیکسٹ ڈے
0: اسٹریس میں آگے لوگ
1: اسٹریس میں مطلب آپ کے سوال نے اسٹریس کر دیا لینا تو بڑی دور کی بات ہے سوال ہی بڑا اسٹریس والا ہے
0: یہ تو یہ والا سین ہے ہر وقت رہنا ہے آپ کو کنیکٹڈ گڈ اچھی بات ہے زبردست
1: دیکھیں نا اس وقت مطلب اس کے علاوہ ہے نہیں ہے آپ کو پتہ نہیں ہے کہ کس وقت آپ جس طرح دنیا اتنی فاسٹ ہوگی اس کے بغیر آپ چل نہیں پائیں گے بعض اوقات جس طرح ہم ہوٹل میں گئے تھے آئی ڈونٹ یوز مائی موبائل مچ مطلب ہم نے جس طرح کی آپس میں فیملی تھی ہم بچوں کے ساتھ بلکہ ہم نے آپس میں گیمز رکھی ہوئی تھی جس میں ہم نے گفٹ پرفیوم وغیرہ گفٹ رکھے ہوئے تھے رات کو 2:30 بج گئے پھر فجر کے بعد جا کے ہم لیتے ہیں تو موبائل کو ہم نے استعمال ہی نہیں کیا 4-5 گھنٹے میں نے خود بھی موبائل کو نہیں پکڑا مجھے پتہ نہیں کہاں پڑا ہوا ہے تو گھر میں بھی جا کے میری کوشش ویسے رہتی ہے کہ جس وقت ہم ساتھ بیٹھے تو موبائل کو پھر کوئی یوز نہ کریں ہم آپس میں ایک دوسرے کو موبائل سمجھیں کہ یہ ہمارے موبائل ہیں
0: गुड गुड तो मतलब बस वो ये कि लेकिन एक तसल्ली रहनी चाहिए कि भाई ये है अवेलेबल है कोई भी इमरजेंसी हो कुछ भी हो तो आप कॉल पे आ सकते हैं बिल्कुल सही समझ गए
1: मैं कहता हूँ बेशक उसकी बैटरी शॉर्ट हो जाए बैटरी बंद हो जाए मोबाइल बंद हो जाए आपके सामने पड़ा हो तो तसल्ली रहेगी आपको
0: हाँ ऐसा तो है कि आप मतलब कॉन्टेक्ट कर सकते हैं बिल्कुल ऐसे ही बिल्कुल सही सही हो गया और बताएं जावेद साहब और कुछ कहना चाहेंगे
1: बस यही कहना चाहूंगा कि जिस तरह आप बड़े अच्छे मैसेजेस माशाल्लाह देती हैं गर्मी का मौसम अभी तक स्टिल मतलब कल मैं वॉक के लिए गया था अभी भी अल्हम्दुलिल्लाह जून देखिए खत्म होने वाला लेकिन फिर भी अल्हम्दुलिल्लाह मौसम कदर बेहतर है
0: बहुत बेहतर है रात के वक्त तो खास तौर पे बहुत बेहतर है बहुत बेहतर
1: तो पानी का बिल्कुल एग्जैक्टली जिस तरह आप कहती हैं सबको बहुत अच्छे मैसेजेस दे रही हैं कि पानी का इस्तेमाल करें पानी की बॉटल साथ रखें कैप का इस्तेमाल करें और क्योंकि हर बंदा धूप को हम भी धूप में काम करते हैं लेकिन हर बंदा धूप को बर्दाश्त नहीं सौख होने का खतरा होता है बहुत चीजें हैं
0: अच्छा वैसे आप सनस्क्रीन लगाते हैं या नहीं ये भी मैंने पूछा था
1: नहीं मैं नहीं नहीं नहीं मतलब है कि मैंने वैसे जिंदगी में बहुत अच्छी चीज है लगानी चाहिए लेकिन एज पर माई जॉब क्योंकि मुझे मैं उसका मुझे फायदा नहीं है मुझे उसका फायदा नहीं
0: सही सही सही सही चले मैं ये भी पूछना चाह रही थी
1: हाँ रही बात ये कि मतलब वो क्रीम तो लोग खैर भूल जाएंगे ये जो आपने आज स्ट्रोक दिया ना सब मोबाइल का
0: नहीं नहीं बिल्कुल नहीं ले रहे जावेद साहब आपका फोन आप मुतमईन रहे आपका फोन आप ही के पास है
1: बहुत
0: शुक्रिया जावेद साहब जी जी बिल्कुल ख्याल रखिएगा अपना बहुत बहुत इंशाल्लाह बात होती है और कल ही बात होती है इंशाल्लाह थैंक यू जी अल्लाह हाफिज राइट जी तो हमारे साथ हमारे कॉलर थे और वो तो भाई तसव्वुर भी नहीं करते कर सकते इस बात का कि उनसे उनका मोबाइल फोन ले लिया जाए आप लोग बताएं आपसे अगर मोबाइल फोन ले लिया जाए तो आप क्या फील करेंगे आपको आजादी फील होगी या फिर आप बिल्कुल स्ट्रगल करने लग जाएंगे जावेद साहब की तरह शौक हो जाएंगे स्ट्रेस में आ जाएंगे क्या होगा बताएं आप अच्छा जी इसके साथ ही अच्छा मेरे पास मैसेज भी आया है जावेद साहब का कहते हैं अस्सलाम वालेकुम आरजे माविश खान लवली संडे मॉर्निंग कीप स्माइलिंग ऑलवेज आमीन बहुत बहुत शुक्रिया अल्लाह ताला आपको भी हमेशा हमेशा खुश रखे अस्सलाम वालेकुम माविश बहन और वालेकुम सलाम मेरे भाई कौन है ये हैं कमाल दीन शेख बहुत बहुत शुक्रिया क्या हाल चाल है कमाल दीन शेख आपके जी अस्सलाम वालेकुम
2: वालेकुम सलाम रहमतुल्लाह
0: कौन बात कर रहे हैं भाई
2: आप लगता है लोगों को कोमा में
0: रईस भाई क्या हाल चाल है
2: रखे अरे मोबाइल को अगर आप ये कर देंगी तो लोगों को बेचारे खासकर बैचलर हम तो घर पे जाते हैं तो मोबाइल पे इतना मतलब नहीं होता है जब अपने मतलब फैमिली पे वाइफ के साथ में होते तो इतना मतलब नहीं होता घर पे लेकिन यहाँ पे अगर मोबाइल ले लिया जाए तो फिर वही है कि या तो भाई बहुत ज्यादा सोने वाला हो कि मतलब एक बार सोए तो 10 घंटा 12 घंटा सोते रहे जागते हुए खासकर आपके जैसा जैसे आपने कहा था कि मैं क्यामत तक ना उठूं अगर मुझे मौका नहीं मिल जाए एक बार
0: सीरियसली मतलब अरमान तो यही होते हैं सोना है अल्लाह ताला बस
2: आप सोने के लिए तो बहुत से लोग ऐसे हैं भी सोने वाले कि बस सोते हैं तो बस अल्लाह माफ करे कि बस सोते ही सोते और जागते हैं तो भी इतना जागते हैं कि पता चलता है कि यार तुमको क्या हो गया सोना नहीं है तो उनको दिन और सारे बराबर कर लेते हैं लेकिन हमारा एक अपना सिस्टम है कि हमारा कितने भी लेट में अगर हम सोए तो हमारा उठने का टाइम वही है
0: अच्छा।
2: टाइम मिलने का हमारा डिस्टर्ब हो जाएगा क्योंकि हमारा रेगुलर जब से हम बाहर रह रहे हैं तो हम नाइट ड्यूटी नहीं किए हम डे डे में ही ज्यादातर मतलब 9-10 बजे के अंदर अंदर मुझे सोना ही है कैसा भी कितना भी ये हुए